0: بشارت کا سمے بہت تھوڑا ہے،
1: सुनते रहिए शिवा रेडियो, जहां है आनंद ही आनंद।